श्रोताहरू यहाँहरू अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम हाम्रो आवाज ओट्याग एक्सेस रेडियो 105.4 मेगाहर्जमा र मारवा टु पिपल्स रेडियो 900 AM हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ. कार्यक्रमको अन्त्यमा राख्दैछु यो एउटा मिठो गीत पारी वनमा काफल पाक्यो जसलाई स्वर भर्नुभएको छ अश्विन भारतीले भने रचना तथा सङ्गीत रहेको छ दिपक.

सुन्न सक्नुहुनेछ तपाईले पोडकास्ट एपबाट हाम्रो आवाज टाइप गरेर सर्च गर्नुभयो भने हाम्रो आवाज ओटागो एक्सेस रेडियो स्वत देखिन्छ त्यसमा क्लिक गरेर आफ्नो अनुकूल समयमा सुन्न सक्नुहुनेछ पोडकास्ट एपबाट यहाँहरूले सब्सक्राइब पनि गर्न सक्नुहुनेछ कार्यक्रम हाम्रो आवाज मानवा टु पिपल्स रेडियो 999 AM हरेक बिहिबार न्युजिल्यान्डको समयअनुसार साँझ 7 बजेदेखि 7:30 पुनः प्रसारण हुने गर्दछ र यहाँबाट पनि कार्यक्रम हाम्रो आवाज सुन्न सक्नुहुनेछ जाँदा जाँदै हाम्रो आवाजका प्रायोजक कनेक्टिङ कल्चर र यो आवाज तरङ्गित गराउने ओटागो एक्सेस रेडियोलाई धेरै धेरै धन्यवाद त्यस्तै गरी उपलब्ध गीत सङ्गीतका सम्पूर्ण कलाकारहरूलाई पनि मुरी मुरी धन्यवाद भन्दै आउँदो मङ्गलबार साँझ 6:30 बजे फेरि भेट्ने बाजाका साथ प्राविधिक मित्र जेफ र म टिका कौशिक ओजेल हुने नै छौँ नमस्ते शुभरात्री क्या पाए तेपो काकिते अनकोई